0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: रेडियो अमन, रेडियो अमन, रेडियो अमन, जज्बा है मोहब्बतें समेटने का, मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4, खुश रहने का जज्बा।
2: रेडियो अमन नेटवर्क,
3: पैगाम अमन है,
4: प्यार की एक दुनिया लेकर,
5: मोहब्बत समेट कर,
6: रेडियो अमन आया आपकी जिंदगी में।
5: तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क,
6: रेडियो अमन नेटवर्क।
7: دا وخت تاسو ریډیو امن نیٹ ورک آوری
8: اوس د خبرونو وخت شوی دی، راځي چې خبرونه واورو.
9: بسم الله الرحمن الرحیم، السلام علیکم. دا غواز د ریډیو امن 88.4 نیٹ ورک دی. د دې وخت مهم خبرونو سره زم لیاقت خان. صدر مملکت آصف علی زرداری او وزیر اعظم شہباز شریف دا مارکہ حق اولنۍ سل کې را باندې خپل پیغام کې ویلي دي چې مارکہ حق د اعلی تعالی به شمار انعاماتو او احساناتو ورځ ده. صدر مملکت آصف علی زرداری مارکہ حق اولنۍ سل کې را باندې قوم او وسلوال فوج ته خراج تحسین پیش کړی.

0: हाँ बिल्कुल ग्रहण अर्जुन को सरातले से तासमुदा प्रोग्राम की कॉल का वाले से 0311-84-33-878 बानी ता सरातले से बदक प्रोग्राम की मुक्ता कॉल का वाले से दिन आवाज हम जो कंप्यूटर सेल नंबर दे 0997-310-400 बानी हम ता सरातले से से किस्मत तासो दे डॉक्टर सेब ना सवालात भी पुख्तनी में बिल्कुल तासो मुक्ता कॉल का वाले से मुंगा तासो कॉल चुकुम देगा हम हस्तले शो तासो मैसेज ने चुकुम देगा हम मुंगा शामिल वाले शो बिल्कुल चर्त के तासो सेहत वाले सर परेशान है نو بالکل ڈاکٹر اکبر قریشی صاحب مونږ سره په دغه پروگرام کې ناشته کوي موجود دي مونږ سره راتللی شئ دوی نه تاسو د خپل صحت باندې سره بهترین معلومات چکم دغه حاصلولی شئ حاجی زوبا مونږه کال طرف ته ګورو چې مونږ سره لائن باندې څوک دی او سبب الغواړي السلام علیکم جی ہیلو خبر حال د دوی کال چکم دے گا ڈراپ شو دا میسج پلارے بانے مجھے میسج لے گلے وی السلام علیکم آئی ایم عارف شاہ
1: وعلیکم السلام
0: فرام بالا بانڈا ڈاکٹر صاحب تا سلام ہویا جی وعلیکم السلام ڈیرہ مننا جی ستاسو شکریہ بل میسج را لے السلام علیکم حیات مامو سنگے خیئے تاسو زما آل سیسٹر تا سلام خاجی وعلیکم السلام وعلیکم السلام ڈیرہ مننا شکریہ ستاسو دا میسج کولو ستاسو دا منی را کولو ڈیرے مننا یو جہان